0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888-98-012-35-888।
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
11: अब धन नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: The Pai Sunday Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक.
8: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz, योर कम्पानियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड. मेरो नाम हो निचल. कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विश्वमा घटेका विभिन्न आश्चर्यजनक रोचक घटनाहरू, त्यस्तै इतिहासका रमाइला प्रसङ्ग, अपत्यारिलो तथ्य तथा अनौठा जानकारीहरू तपाईँले कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुनेछ. नेपाली फिल्मी, नेपाली पप, आधुनिक गीतहरूको मजा पनि तपाईँले कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुनेछ. कार्यक्रम किप्स एफएम 98.3 MHz सुन्दै हुनुहुन्छ. वर्ल्ड वाइड तपाईँले हामी सुन सक्नुहुन्छ किप्स एफएम .com. त्यस्तै हाम्रो पात्रो ट्युनिन एप जस्ता एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ. कार्यक्रमलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसेलीबाट, जुन चाहिँ रहेको छ खायल मुभीबाट, माया गर मायालुले.

हजुर, कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुनेछ विश्वभरि घटेका अनौठा जानकारीहरू, जस्तै आश्चर्यजनक रोचक घटनाहरू तपाईँले कार्यक्रममा पाउन सक्नुहुनेछ। इतिहासका रमाइला प्रसङ्गहरू, अपत्यारिला तथ्यहरू पनि कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ पहिलो रोचक प्रसङ्गबाट नै, जुन चाहिँ रहेको छ मन्दिरको गोप्य भान्सा जहाँ हरेक दिन बन्छ 3 लाख लड्डु। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। तिरुपति बालाजीको मन्दिर भारतका चर्चित मन्दिरहरूमध्ये एक हो। दैनिक हजारौँको संख्यामा भक्तजनहरू उक्त मन्दिरमा आउँछन्। आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको यो मन्दिर द्रविड स्थापत्य शैलीको उत्कृष्ट नमुना मानिन्छ। यो मन्दिर भारतका सबैभन्दा धनी मन्दिर मध्येमा पनि पर्दछ। रहस्यले भरेको यो मन्दिरको एउटा अर्को रहस्य पनि छ, यसको भान्सा। मन्दिरको गोप्य भान्सामा हरेक दिन 3 लाख लड्डु तयार गरिन्छ। लड्डु बनाउनका लागि पारम्परिक विधिको प्रयोग हुन्छ, विशेष कालीगढहरूले लड्डु तयार पार्दछन्। उक्त गोप्य भान्सामा भान्से, कालीगढ तथा केही पुजारी बाहेकलाई जान निषेध छ। उक्त गोप्य भान्सालाई पोटु भनिन्छ। बेसन, किसमिस, नौनी घिउ, काजु आदिबाट बनाउने हरेक लड्डुको तौल 174 ग्राम हुन्छ। प्रसादको रूपमा दर्शनार्थीलाई समेत सोही लड्डु वितरण हुने गर्दछ। दर्शनार्थीका लागि प्रति गोटा 10 देखि 25 भारूसम्म लड्डु उपलब्ध गराइन्छ। तर यसरी लड्डु खरिद गर्नका लागि लामो लाइनमा घन्टौँसम्म उभिनु पर्दछ। सुरुमा सुरक्षा कोड तथा बायोमेट्रिक विवरण सहितको टोकन दिनुपर्दछ र त्यसपछि लाइनमा उभिनु पर्दछ। तिरुपति बालाजी मन्दिरका यी लड्डुको इतिहास 300 वर्ष पुरानो छ।

हजुर आदरणीय श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचकमा हामी चर्चा गर्छौँ अब यस्तो देशको बारेमा जहाँ जनता कम बोल्न रुचाउँछन्। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त। कम बोल्नु कोही मानिसको आदत हुन सक्छ, तर देशका सबै जनता नै कम बोल्छन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ। हजुर, युरोपेली मुलुक लात्भिया यस्तो देश हो जसलाई कम बोल्ने जनता भएको देश भनिन्छ। कम बोल्नु त्यहाँको संस्कृतिको एक हिस्सा हो, यद्यपि कतिपय लात्भियन भने यो संस्कृतिको खुलेर आलोचना गर्दछन्। लात्भियनहरू निकै सृजनशील हुन्छन्, मानिसहरू कम बोल्दै रचनात्मक सोचका साथ सम्बन्धको खोजी गर्दछन्। यसलाई देशको विशेषता मानिन्छ। केही समय अगाडि बेलायतको लन्डनमा भएको पुस्तक प्रदर्शनीमा लात्भियन कमिक बुक चर्चामा रह्यो। लात्भियन साहित्य संस्थाले तयार पारेको उक्त पुस्तक म अन्तर्मुखी छु नामक अभियानको हिस्सा हो। यो अभियानको सुरुवात लात्भियन लेखिका अनेते कोन्स्टेले सुरु गरेकी हुन्। उनका अनुसार कम बोल्नु र मानिसहरूसँग कम भेटघाट गर्नु राम्रो बानी होइन। दुनियाँ एक ठाउँमा आएको र मानिसहरू एक आपसमा खुलेर आफ्ना विचारहरू राखिरहेको बेला एकलकाटे हुनु र गमक्क पर्नु हानिकारक हुने भएको हुँदा मानिसहरूले आफ्नो आनी बानी बदल्नुपर्ने सुझाव उनको छ। एक अध्ययन अनुसार कला, सङ्गीत तथा लेखन जस्ता सृजनात्मक काममा आबद्ध लात्भियालीहरू निकै अन्तर्मुखी तथा आफ्नै दुनियाँमा रमाउने खालका छन्। यो देशका मानिसहरू कम बोल्ने मात्र होइन, एकान्त मन पराउने खालका छन्। एक अर्को परिचितसँग भेट हुँदा पनि मानिसहरू मुस्कुराएको देख्न मुस्किल पर्छ। अझ कोही अपरिचितसँग आँखा जुत्दा मुस्कुराउने भने त उनीहरूको शब्दकोशमै छैन। लात्भियालीहरू एक अर्कासँग भेट गर्न पनि हिचकिचाउँछन्। मानिसहरू खुल्ला सडकको साटो भित्री गल्लीबाट हिँड्न रुचाउँछन्। धेरै मानिसहरूको जमघट हुने खालका कार्यक्रमको आयोजना पनि निकै कम हुन्छ। लात्भियन गीत तथा नृत्य महोत्सव त्यहाँको सबैभन्दा ठूलो महोत्सव हो। उक्त महोत्सवमा 10,000 भन्दा धेरै कलाकारले भाग लिन्छन्। तर यति धेरै कलाकार हुँदा पनि दर्शकहरूको संख्या कम भएपछि यो महोत्सव वर्षेनी हुन छोड्यो र 5 वर्षमा एकचोटि आयोजना गरिन्छ। लेखिका कोनस्थेका अनुसार मानिसहरू यति मतलबी छन् कि छिमेकीसँग बाटोमा जम्का भेट होला र हाई हेल्लो गर्नु पर्ला भनेर छिमेकी घरबाट कति बेला निस्केर बाटो लाग्ला भनेर कुर्दछन् र मात्र आफू निस्किन्छन्।

0: This is
1: Hips 98.3 FM, your companion.
2: Sunao lo yaad, sunao lo geet. Bollywood golden hits. Hips FM 98.3 megahertz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा.
3: नेपाली चलचित्रका सदाबहार गीतहरू. Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709399
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
6: अब धन ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Nepali Super Hits.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: KIPS 98.3 FM Your companion
3: Kehi Naulo
0: Rochak
3: Ani Ajama Lagne Tathyaharu KIPS 98.3 FM Ma Yoho Karyakram Radio Ma Rochak Radio Ma Rochak
4: हजुर कार्यक्रम तपाईँ रेडियोमा रोचक सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ मेरो नाम हो निजोल स्टेशन किप्स एफएम 98.3 वर्ल्ड वाइड तपाईँले हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुन्छ किप्स एफएम .com पनि हामीलाई सुन्न सकिन्छ कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वभरि घटेका आश्चर्यजनक घटनाहरूको जानकारी पाउन सक्नुहुनेछ त्यस्तै अपत्यारिलो तथ्य तथा अनौठा जानकारीको साथमा इतिहासका रोचक रमाइला प्रसङ्गहरू पनि कार्यक्रममा तपाईँले लिन सक्नुहुनेछ कार्यक्रममा हामी नेपाली फिल्मी नेपाली पप सङ्ग्सहरू गीतहरू हामी तपाईँका लागि पस्कने गर्दछौँ र कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा रोचक प्रसङ्गबाट नै जुन चाहिँ रहेको छ दुनियाँका सबैभन्दा डरलाग्दा पाँच ठाउँहरू हजुर दुनियाँका सबैभन्दा डरलाग्दा पाँच ठाउँका बारेमा हामी चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचक सुन्दै गर्नुलाई त दुनियाँमा निकै सुन्दर ठाउँहरूको कमी छैन तर कतिपय ठाउँहरू भने निकै सुन्दर हुनका बावजुद आजसम्म पनि बिरानो बनिरहेका छन् अनि डरलाग्दो ठाउँका रूपमा चर्चित छन् त्यस्ता ठाउँमा जान मानिसहरूले आँट गर्दैनन् र दुनियाँका यस्ता पाँच ठाउँका बारेमा हामी अहिले कार्यक्रममा चर्चा गर्छौँ यता नम्बर एकमा रहेको छ डरलाग्दो गुडियाको टापु मेक्सिको सिटीको बाहिरी इलाकामा रहेको आइल्यान्ड अफ दि डल्स अर्थात् गुडियाको टापु हजारौँ डरलाग्दा गुडियाको घर हो टापुमा रहेका रुख तथा पर्खालहरूमा यस्ता गुडिया चुन्ड्याइएको हुन्छ यी टाङ्गिएका गुडियाहरूको पछाडि एक रहस्यमय कहानी छ किम्बदन्तीका अनुसार उक्त टापुको हेरचाह गर्ने एक मानिसले ती गुडियाहरू त्यहाँ टाङ्गेको थियो उक्त व्यक्तिले समुद्री तटबाट एकजना बालिकालाई अनौठो हालतमा मरेको अवस्थामा सब फेला पारेको थियो उक्त बालिकाको लासको नजिक एक गुडिया पनि भेटिएको थियो उसले ती बालिकाको अन्त्येष्टि गरी गुडियालाई नजिकको रूपमा चुन्ड्याइदियो त्यसपछि उक्त मानिसले डरलाग्दा सपना देख्नुका साथै मरेकी बालिकाको आवाज सुन्न थाल्यो उक्त घटनापछि ती व्यक्तिले आफ्नो जीवनका बाँकी 50 वर्ष सोही खालका गुडियाहरू टापुका विभिन्न ठाउँमा टाँगेर बिताए त्यसपछि अर्को अनौठो घटना पनि भयो उक्त व्यक्तिको मृत्यु हुँदा उसको शव तिनै बालिकाको शव अन्त्येष्टि गरेको ठाउँमा फेला परेको थियो नम्बर दुईमा रहेको छ अर्को एउटा डरलाग्दो ठाउँ बुल्गेरियन कम्युनिस्ट पार्टी भवन सन् 1981 बनेको उक्त ठाउँ सोभियत कालमा बुल्गेरियन कम्युनिस्ट पार्टीको केन्द्र थियो तर एक दशक भन्दा पनि कम समयमा सोभियत संघका सदस्य देश तथा गैर सदस्य देशको बीचको सीमा आयरन कर्टेन टुटेसँगै यो भवन सोभियत युगको अन्त्यको प्रतीक बन्यो तत्पश्चात यो भवन जर्जर बन्दै गयो र खण्डहर बन्यो पछि यो ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कोसिस गरियो तर पनि लागत निकै उच्च लाग्ने भएपछि त्यो पनि हुन सकेन अहिले उक्त भवन भूतघर जस्तै डरलाग्दो ठाउँ बनेको छ

अब कार्यक्रममा चर्चा गरौँ त्यस्तै अर्को ठाउँको बारेमा, जुन चाहिँ नम्बर 3 रहेको छ, मालबोरो मानसिक अस्पताल। अमेरिकामा आफ्नो जमानाको इतिहासकै रूपमा रहेको यो अस्पताल सन् 1931 खुलेको हो। अस्पताल सञ्चालन भएको 65 वर्षको समयमा यसमा अनेक खालका रहस्यमय घटनाहरू भए। अस्पतालबाट बिरामीहरू अचानक गायब हुने, मानिसहरूले आत्महत्या गर्ने तथा श्वास थुनेर मर्ने लगायतका घटना भएका थिए। यस्ता घटना धेरै भएपछि सरकारले गोप्य रूपमा त्यसको जाँच गरायो। एकजना सांसद कर्मचारीको भेषमा अस्पताल छिरे, उनलाई बाहिरी कटेजमा काम गर्न भनियो। अस्पताल प्रशासनले ती व्यक्ति अस्पतालमा भइरहेका घटनाको रहस्य पत्ता लगाउन कर्मचारीको रूपमा भर्ना भएर अस्पतालमा छिरेको पत्तो भएन। अस्पतालमा कर्मचारीको भेषमा काम गर्दा ती सांसदले उक्त अस्पतालमा बिरामीहरूमाथि पछिल्लो 60 वर्षदेखि बिरामीहरूको शोषण तथा गैर कानुनी चिकित्सा प्रयोग गरिँदै आएको पत्ता लगाए। अस्पतालको त्यस्तो करतुत पत्ता लागेसँगै सरकारले अस्पतालमाथि प्रतिबन्ध लगाएर बन्द गरिदियो। तत्पश्चात यो अस्पताल भवन खण्डर बन्दै गएको छ। मानिसहरू त्यहाँ जान डराउँछन् आजकल। नम्बर 4 रहेको छ कोलम्यान स्कोप। 20 शताब्दीको सुरुवातमा जर्मन उपनिवेशद्वारा स्थापना गरिएको यो सहर नामिबियाको नामिब मरुभूमिमा रहेको छ। यो सहर सन् 1950 यता बिरानो ठाउँको रूपमा खण्डहर बन्दै गएको छ। जर्मनहरू हिरा जवाहरातको खोजीमा त्यहाँ आएका थिए। आफ्नो काम पुरा भएसँगै जर्मनहरू फर्केर गए र सहर खाली भयो। अहिले त्यहाँ काठका जीर्ण भवनहरू छन् जसको बीचमा बालुवा भरिएको छ। त्यहाँ मानिसहरू जान डराउँदछन्। नम्बर 5 रहेको छ युक्रेनको प्रिप्रियत सहर। हजुर, सन् 1986 अप्रिल 26 यो सहरको नजिकै रहेको चेर्नोबिलमा आणविक भट्टी विस्फोट भएको थियो। उक्त आणविक दुर्घटनाबाट फैलिएका विकिरणले यस सहरमा 31 मृत्यु भयो भने झन्डै 4 लाख मानिसहरू विस्थापित भए। अहिले यो सहर खाली छ। हावा तथा जमिनमा विकिरणको मात्रा भएकोले मानिसहरू यहाँ बस्दैनन्। घरहरू खण्डहर बनेका छन् र सहर भुताहा सहर जस्तै बनिसकेको छ।

निकै डरलाग्दो घटना भएको थियो। दक्षिण पूर्वी सुलावेसी प्रान्तमा आफ्नै बारीमा बेपत्ता भएकी एकजना महिला अजिङ्गरको पेटभित्र फेला परेकी थिइन्। अजिङ्गरको आहारा बनेकी महिलाको नाम वा टिबा थियो। बारीमा काम गर्न भन्दै घरबाट निस्केकी 54 वर्षेकी टिबालाई एउटा भयंकर अजिङ्गरले सिँगै निल्यो। बेलुकी अबेरसम्म पनि टिबा बारीबाट घर नफर्केपछि घरका जहानहरू आत्तिए। अर्को दिन बिहान घामको झुल्कोसँगै उनको खोजी सुरु भयो। केही छिनमै टिबाले लगाएका चप्पल, टर्चलाइट तथा उनले लगेको कुटो झाडीको नजिकै फेला परे। त्यसपछि जे देखियो त्यो निकै डरलाग्दो थियो। त्यहाँ नजिकै विशाल अजिङ्गर थियो। त्यसको पेट निकै फुलेको थियो। अजिङ्गरले सबैभन्दा पहिले टिबाको टाउकोमा आक्रमण गरी टाउको भाग निलेछ। त्यसपछि शरीरको सबै भाग निलेछ। महिलाको त्यत्रो जिउ निलेपछि अजिङ्गर राम्रोसँग हिँड्नै सकेन। त्यस्तो हालतमा अजिङ्गर देखिसकेपछि सबैलाई यकिन भयो कि त्यसैले टिबालाई खाएको हो। सबैजना डराए। मानिसहरू अजिङ्गरले निलेको टिबा सकुशल बाहिर आउन सकुन् भन्ने प्रार्थना गर्न थाले। बिहान 9 बजेसम्म त्यहाँ 100 मानिसहरू जम्मा भए। त्यसपछि अजिङ्गरलाई मारियो र त्यसको शरीर चिरियो। अजिङ्गरको आहारा बनेकी महिला जीवित हुने कुरै भएन। उनको टाउको भाग अजिङ्गरको पेटको पछिल्लो भागमा र बाँकी शरीर अजिङ्गरको मुखतर्फको भागमा थियो। अजिङ्गरको लम्बाइ झन्डै 27 फिट रहेको बताइएको थियो।

best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: a button today.
1: Engineer Sharp, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98012-35444।
3: बाबु पानीको बिल तिरिदे ल।
4: ल तिरिदे।
5: बाबु बत्तीको बिल तिरिदे आज।
4: ल ल तिरिदे।
3: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज।
4: ल त्यो पनि तिरिदे।
3: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
4: किनकि मसँग हाम्रो पात्र छ।
5: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
4: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888-98-12-35-888।
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
13: Hollywood Times, every day, 11 to 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
2: एस
3: किप्स 98.3 FM योर कम्पानियन
0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हजुर कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा यो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ मेरो नाम हो निज्जल तपाईँको साथमा छु र तपाईँले कार्यक्रम रेडियोमा रोचकमा सुन्न सक्नुहुन्छ विश्वमा घटेका विभिन्न आश्चर्यजनक रोचक घटनाहरू त्यस्तै अनौठा जानकारी इतिहासमा घटेका रमाइला प्रसङ्गहरू आश्चर्यजनक रोचक जानकारीहरू अनौठा प्रसङ्गहरू तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ आउनुहोस् कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा प्रसङ्गबाट जुन चाहिँ रहेको छ विश्वको अनौठो ब्याङ्क जहाँ पैसा होइन प्रेम कहानी जम्मा गरिन्छ ब्याङ्कको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाब किताब सुरु हुन्छ तर आज हामी यस्तो ब्याङ्कको कुरा गर्दैछौँ जसमा पैसा होइन प्रेम कथा जम्मा गरिन्छ यो ब्याङ्कको नाम नै लभ ब्याङ्क हो हरेक वर्ष भ्यालेन्टाइन्स डेको अवसरमा त्यहाँ विशेष प्रदर्शनीको आयोजना गरिन्छ त्यस बेला ब्याङ्कमा निकै भिडभाड हुन्छ सबै प्रेम जोडीहरू आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दछन् यस्तो लभ ब्याङ्क स्लोभाकियाको वंशका स्टिभनिका सहरमा रहेको छ विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो ब्याङ्कको स्थापना गरिएको हो विश्वको सबैभन्दा लामो उक्त प्रेम कविताका लेखक स्लोभाकियन कवि आन्द्रेज स्लेटकोविक हुन् मारिया उनकी प्रेमिका थिइन् मारिया जुन घरमा बस्थिन् सोही भवनमा लभ ब्याङ्क स्थापना गरिएको छ हरेक वर्षको भ्यालेन्टाइन्स डेमा उक्त ब्याङ्कमा ठूलो संख्यामा प्रेम जोडीहरू आउँछन् त्यहाँ अन्तर्क्रियात्मक प्रदर्शनी हुन्छ प्रेम जोडीहरूले आफ्नो लिखित प्रेम कहानीहरू त्यहाँ डिपोजिट गर्दछन् अझ रोचक त के भने ब्याङ्कमा एउटा लभ मिटर पनि छ लभ मिटरमा प्रेमी प्रेमिकाहरूले आफ्नो प्रेमको मापन गर्दछन्

हजुर श्रोता मित्रहरू, अब कार्यक्रममा हामी चर्चा गर्छौँ एउटा यस्तो गाउँको बारेमा जहाँ उल्टो घडी चल्दछ। हजुर तपाईँ ठिक सुन्दै हुनुहुन्छ, जहाँ उल्टो घडी चल्दछ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्न सक्ला। हाम्रो छिमेकी मुलुक भारतको एउटा गाउँमा उल्टो घडी चल्दछ। छत्तिसगढ स्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ। दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ, तर छत्तिसगढको कोरबा स्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोड आदिवासी समुदायले प्रयोग गर्ने घडी चाहिँ दायाँबाट बायाँतर्फ चल्ने गरेको छ। उक्त गाउँमा हिजो आजबाट मात्र घडी उल्टो चल्न थालेको होइन, जुन समयदेखि घडीको प्रचलन सुरु भयो त्यही बेलादेखि उल्टो दिशामा चल्ने घडी प्रयोग गरिँदै आएको छ। उक्त आदिवासी समुदायका अनुसार उनीहरूको घडी स्वाभाविक हो र प्रकृतिको नियम अनुसार चल्दछ। उनीहरूले आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्छन्। उल्टो घडी हुनुको कारण के होला? यो गाउँमा गाउँलेहरूका अनुसार उनीहरूको घडी पृथ्वीको घुमाई अनुसार चल्दछ। पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरिक्षमा परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफूहरूको घडी पनि सोही अनुसारको रहेको दावी उनीहरूको छ। त्यसैले दुनियाँका अरू सबै घडीहरू उल्टो रहेका र आफूहरूको घडी मात्र सुल्टो रहेको दावी गाउँलेहरूले गर्ने गरेका छन्। यो आदिवासी समुदाय प्रकृति पूजक हो। प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ त्यस विपरीत काम गर्नु हुँदैन भन्ने उनीहरूको मान्यता छ। यो समुदायका 10,000 भन्दा धेरै परिवार रहेका छन्।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ र आज मसँग रहेका सम्पूर्ण रोचक तथा रमाइला जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। facebook.com/kipsfmkeepsfm हाम्रो फेसबुक पेज रहेको छ र सम्पूर्ण श्रोता मित्रलाई हामी धन्यवाद दिन चाहन्छौँ, सुनेर साथ दिनुभयो र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरूको साथमा उपस्थित हुने बाचाको साथमा म निजलाई पनि आजको लागि बिदा दिनुहोस्। हस्त नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला KIPS FM 98.3 MHz, योर कम्प्यानियन।

0: 7장 구독해.
1: नेपाल भाषा या न्याय पुसे चौमेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-44
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 49109051 9851170939 9851170939
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
12: अब धन नान मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
15: किप्स 98.3 एफएममा गजल संसार

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Mix Max at 9.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: सुजल पा अनि गिन नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाईं सँगको सहयात्रा Mix Max at 98.

0: Mix Max at 98.3.
1: Tastes like strawberries.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
9: KIPS FM 98.3 MHz, your companion.
10: The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888
15: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in Radio Naya Generation Co. Generation Co.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3
1: MHz. Nepali Sangitik Chetraka Git Sangit Kosatma Ramaila Segments Haru Karikram
12: Music Mazza Music Mazza
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
6: On Keeps FM 98.3, this is Weekly 10. This week's number 10.
7: Song.
8: Enjoy the show.
7: Artist
8: Henry Lau.

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantherist.

0: this week's number 7.
1: Song:
2: Passenger.
1: Artist:
2: Alex Warren.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahe jaanam samjha karo
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: this week's number five.
1: Song
2: Boom Pala.
1: Artist
2: Lee Seraphim.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345 444

0: R. अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: This week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
5: Stay connected with your favorite station keeps FM 98.3 megahertz
6: Join our community on Facebook for the latest updates and all the music you love
5: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
2: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा
7: दिल दीवाना बिन सजना के
2: आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन्ड KIPS 98.3 FM, your companion, your companion, your companion.
6: Are you ready for the big O?
0: This is Inbox.

0: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईं सँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाटीगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-012-35-444।
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
13: Nepali Pop Flashback.
1: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: Que it's plenty of fun.
1: Are you ready for the big O?
2: This is Inbox.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु Kips 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
4: हरेक सोमबार बिहान 7 बजे देखि 8 बजे सम्म र बुधबार बेलुकी 8 देखि 9 बजे सम्म सुन्न नभुल्नु होला मात्र Kips 98.3 FM मा
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Luga lagau, gaadi chadne thau samma jau. Gaadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोलादै के गुनगुनाइरहेको
7: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
7: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
8: Raja Moti wa Moti na ye wa Ne puchhe chang gutu khele
9: Nepal bhasha ya nyai puchhe chang meta
10: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
11: दिस इज किप्स 98.3 एफएम योर कंपेनियन।
12: आर यू रेडी फॉर द बिग ओ?

0: Dances in Box.
1: पत्थर है वो मुझे रोक टो

0: life-changing quotes. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: Are you ready to turn up the volume and rock out like never before?
3: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
2: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
3: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
2: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
3: Radio station Keeps FM 98.3 megahertz.
4: Wake me up when September ends.
5: Hazur, New Kathmandu Electric Electronics ma painchha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
6: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
7: व्हाट्स द सीक्रेट टू सक्सेस
8: सिंपल Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा.
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-012-35-888.
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
1: Kips FM 98.3 megahertz, your companion.
15: The radio of new generation.
16: Stay connected with your favorite station, Kips FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
17: Keeps 98.3 FM ma Gazal Sansar.
18: Mujhse milne shama jala kar aaj mahal mein aaj
17: Gazal Sansar.
18: Gum ka khazana tera bhi hai mera bhi.
0: Har ek shanivar dil ki 10 baje

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: अब धन नाना मान्नुस नॉन स्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: नेपाली पॉप फ्लैशबैक एवरी संडे एंड ट्यूजडे 10 PM थर्सडे 9 AM एंड सैटरडे 5 PM
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलिसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: आर यू रेडी टु टर्न अप द वोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर
10: फ्रॉम लेड ज़ेपेलिन टु अ सी टी सी फ्रॉम क्वीन टु द रोलिंग स्टोन्स एन्ड फ्रॉम गन्स एन्ड रोजेस टु निर्वाना वी हैव गॉट द अल्टिमेट प्लेलिस्ट अफ रॉक ग्रेटनेस
9: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
10: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
9: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
10: Radio station Keeps FM 98.3 MHz.

0: नेपाल भाषाया न्याय पुसेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
4: यो हो किप्स एफएम 98.3 MHz
5: किप्स 98.3 एफएम को

Life changing quotes. भविष्य तिनीहरूको हो जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन्। यो भनाई हो एलिनोर रुजवेल्टको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्. Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सौन्दर्य, स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम. Beauty, health and lifestyle. Keeps FM 98.3 megahertz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.
7: History of rock. Here I am,
8: rock you like a hurricane. Monday 3 p.m. only on Keeps FM 98.3 megahertz, your companion.
9: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.
10: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
9: on Keeps 98.3 FM.

0: Hits 98.3 FM. Your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
6: अब धन्ना नमान्नुस्. नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: यू कैन डांस,
9: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
10: जस्ट ट्यून इन
9: किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कंपेनियन, द रेडियो ऑफ न्यू जनरेशन.
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो, नयाँ जेनेरेसनको.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ne Puchi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसी चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: Namaskar ani hardik swagat cha. Tapai sunnai huncha KIPS 98.3 FM.
11: Hajur namaste ani swagat cha, yo KIPS FM 98.3.
12: Sujal appa ani namaskar KIPS 98.3 FM.
13: Yo ho KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा।
14: Chemical X
15: on KIPS 98.3.
16: Fall at 98.3.
14: Chemical X.
15: Enjoy.
14: X.

0: Hits 98.3 FM, your companion.
1: Chemical X.
2: On Hits 98.3.
3: Bomb at 98.3.
1: Chemical X.

0: Life-Changing Quotes. बिहानको एउटा सानो सकारात्मक सोचले तपाईको पूरा दिन परिवर्तन गर्न सक्छ।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
3: on KIPS 98.3 FM.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: यु क्यान डान्स,
8: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
9: जस्ट ट्यून इन
1: KIPS FM 98.3 MHz, your companion,
10: the radio of new generation.
11: Amilai sunnuhos www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
12: कार्यक्रम कलियुग टाइम।
13: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लोक

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानीको बिल तिरिदे ल.
8: ल तिरिदे.
9: बाबु, बत्तीको बिल तिरिदे आज.
8: ल ल तिरिदे.
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिरिदे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: with exclusive segments, Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
1: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
7: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: यु क्यान डान्स
10: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
11: जस्ट ट्यून इन
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. विजेताहरू कहिले हार मान्दैनन् र हार मान्नेहरू कहिल्यै विजेता बन्दैनन्।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: KIPS 98.3 FM मा गजल संसार
4: मुझसे मिलने शमा जलाकर आज महल में
3: गजल संसार
0: हरेक शनिबार बेलुकी 10 बजे
5: Stay connected with your favorite station KIPS FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
7: Amilai Sunnuhos, www.kipsfm.com marfat. Just tune in, Radio Naya Generation Ko.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
14: Every Monday 5 p.m. and Friday

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one. From the movie Tigers in the Hay.

0: 3 in 1. From the movie Tiger Zinda Hai.
1: Okay. You ready? Let's go.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
10: Kyunki tum hi ho, ab tum hi ho, zindagi.
11: Best romantic Hindi song.
12: Best romantic Hindi song.
11: Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
13: Pehla nasha, pehla khuma.
11: Station KIPS FM 98.3 MHz.
13: Naya pyar hai, naya intezaar.
14: This is
15: KIPS 98.3 FM, your companion.
16: 3 in 1. From the movie Rockstar.

0: इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: किप्स 98.3 एफएम मा गजल संसार
5: मुझसे मिलने शमा जलाकर आज महल में आज
4: गजल संसार
5: गम का खजाना तेरा भी है मेरा भी
0: हर एक शनिवार बिल्की 10 बजे
6: Bali Bob Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
8: KIPS 98.3 FM.
9: 3 in 1.
0: From the movie Ragini MMS 2.

Life-Changing Quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाई हो मार्टिन लुथर किङ जुनियरको।

0: FM 98.3 MHz जत्रिनेन
1: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुन इटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Van, Jeep, Pickup, Happy Gari, Bus, Truck, Excavator, Tractor, Generator Lagayat, Inverter Ka Original Branded Battery Haru with Old Battery Exchange Facility.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैँ तपाईँसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थाइराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो
3: 5111491 9851170939 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
1: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
0: किन ए एसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तै रहेछ।
1: स्ट्रङ लाइट एन्ड

0: 9851170939 9851170939.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ लाइटन

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: History of Rock.
6: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
7: Tapai sundai hununcha.
8: K
7: E
8: E B
9: S
10: Keeps 98.3 FM, your companion.
5: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 8.
1: Tumse jo ishq hone laga.
0: Movie
2: Dhamaal 4.
0: Song
2: Sari.

0: Keeps 98.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर.
3: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
2: एवरी फ्राइडे 12 पीएम.
4: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग.
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
10: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर
11: मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
12: मैले खोजेको जस्तो रहेछ.
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-012-35-444.
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
16: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
17: बाबु, पानीको बिल तिरिदे ल.
18: ल तिरिदे.
19: बाबु, बत्तीको बिल तिरिदे आज.
18: ल ल तिरिदे.
17: दादा, इन्टरनेटको पनि लास दिनु है आज.
18: ल त्यो पनि तिरिदे.
17: तर सबै कुरा यति छिटै कसरी तिरिस?
18: किनकि मसँग हाम्रो पात्र छ.
19: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
18: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: The
14: cashback.
2: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
17: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
13: This is KIPS 98.3 FM, your companion. KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Top Song of the Week at number 1.
1: Movie
2: Alpha
1: Song
2: Massacre.

0: Life-Changing Quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाइ हो विलियम शेक्सपियरको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू, वेडनेसडे एन्ड स्याटरडे 2 p.m. थर्सडे 10 p.m. only on Kips FM 98.3.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: राजा मतिवा मतिनायेवा निपुछे चांगुटु खेले।
15: नेपाल भाषा या न्याय पुसे चौं मेत
16: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz।
17: द वीकली काउंटडाउन शो ऑफ टॉप 10 इंग्लिश नंबर्स विद एक्सक्लूसिव सेगमेंट्स, क्लासिक चॉइस, इन्फो हाउस, फ्रेश हिट्स एंड मेनी मोर। Tune into Weekly 10.
18: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
17: on Kips 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मजा म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511
10: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
13: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
0: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
14: KIPS 98.3 FM. Your companion.
2: This is English Non-Stop Hits on KIPS 98.3 FM.

0: 3.3 MHz. Your companion.
1: सदाभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
2: दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ स्टेशन किप्स एफएम 98.3 ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा र विकली वर्ल्ड न्युज तपाईँ सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्युजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ। अहिले पनि हामी अर्को न्युजतर्फ लाग्दैछौँ। न्युज रहेको छ, भारतको एसआर समूहले बेलायतमा 5.8 अर्ब डलर लगानी गर्ने। भारतको प्रख्यात एसआर समूहले बेलायतमा कम कार्बन ऊर्जा रूपान्तरण परियोजनाहरू निर्माण गर्न 4.3 अर्ब पाउन्ड करिब 5.79 अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। समूहले गत सोमबार विज्ञप्ति जारी गर्दै 2035 सम्ममा सो लगानी सम्पन्न गर्ने योजना सार्वजनिक गरेको हो। स्टेनलो इनर्जी हब एसआर समूहको इकाइ एसआर एनर्जी ट्रान्जिसन फ्युलले प्रतिदिन 2,00,000 ब्यारल क्षमताको स्टेनलो रिफाइनरी सञ्चालन गर्दै आएको छ। इईटीएफका अध्यक्ष प्रशान्त रुयाले 4.3 अर्ब पाउन्डको लगानी पाइपलाइनले बेलायतको ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउनका साथै दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्ने र हजारौं उच्च दक्ष रोजगारीका अवसरहरू पैदा गर्ने बताएका छन्। कुल लगानी मध्ये 1 अर्ब भन्दा बढी पाउन्ड स्टेनलोलाई अग्रणी ऊर्जा रूपान्तरण केन्द्रमा रूपान्तरण गर्नका लागि अन्तिम लगानीको निर्णय लिने चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ। एसआरले बेलायतमा आफ्नो खुद्रा नेटवर्क विस्तार गर्दै 800 नयाँ स्थानमा इन्धन आपूर्ति गर्ने लक्ष्य राखेको छ। यसका साथै समूहले स्टेनलो परियोजना नजिकै डाटा सेन्टरहरू निर्माण गर्ने सम्भावनाको समेत खोजी गरिरहेका छन्। हजुर, विकली वर्ल्ड न्युजमा नेक्स्ट सङ तर्फ लागौ। सङ रहेको छ सरर सरर बाई केयर सिंह लिम्बू।

ओके श्रोता मित्र, कार्यक्रममा अब हामी अर्को न्यूज तर्फ लाग्दैछौँ। न्यूज रहेको छ, स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त हिस्सा चन्द्रमामा ठोकिएको वैज्ञानिकहरूको अनुमान। गत वर्षदेखि अन्तरिक्ष आसपास घुमिरहेको स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकिएको अनुमान वैज्ञानिकहरूले लगाएका छन्। यो हिस्सा 4 टन टाउलको छ। तीव्र गतिमा भएको यो ठक्करले पृथ्वीमा कुनै खतरा नहुने उनीहरूले बताएका छन्, तर विस्फोटले नयाँ लुनार क्रेटर बन्न सक्ने उनीहरूले बताए। यस रकेटलाई फ्लोरिडा स्थित नासाको केनेडी स्पेस सेन्टरबाट जनवरी 2025 उडाइएको थियो, तर अन्तरिक्षमा पुगेपछि यो रकेट क्षतिग्रस्त भयो। यसअघि वैज्ञानिकहरूले नेपाली समय अनुसार बुधबार 11:40 जाँदा यो रकेटको हिस्सा चन्द्रमामा ठोकिन सक्ने अनुमान लगाएका थिए। BBC.com ले आफ्नो लाइभ 12:37 रिपोर्टिङ गरेको छ। यस अवशेष अहिले चन्द्रमामा ठोकिसकेको अनुमान वैज्ञानिकहरूले गरेका छन्। यस घटनालाई नियालिरहेका टेलिस्कोपहरूले ठक्करको पुष्टि गर्नेछन्। झण्डै 8,690 किलोमिटर प्रति घण्टाको तीव्र स्पिडमा यो अवशेषले चन्द्रमालाई ठक्कर दिने पूर्वानुमान वैज्ञानिकहरूले लगाएका थिए। यो ठक्करपछि उत्पन्न हुने धुलोले केही माइल लामो बादलको घेरा बनाउने पनि अनुमान गरिएको छ, तर सूर्यको प्रकाशका कारण यसलाई पृथ्वीबाट नाङ्गो आँखाले हेर्न कठिन हुनेछ। उच्च गुणस्तरको टेलिस्कोप र क्यामेरा प्रयोग गरिरहेका व्यावसायिक एस्ट्रोनमर्सहरूले पनि तत्काल यस ठक्कर बारे पुष्टि गर्न सकेका छैनन्। नासाका अनुसार यो ठक्करले 18 मिटर चौडा र 4 मिटर गहिरो क्रेटर सिर्जना गर्नेछ, त्यसपछि धुलो र चट्टानलाई सतहतिर फाल्छ। नासाका प्रवक्ता जिमी रसेल्सले मंगलबार भनेका थिए, यो प्रभावले धरतीमा कुनै असर गर्ने छैन। नासाका वैज्ञानिकहरूले घटनाको लुना डेटा संकलन गर्ने योजना बनाएका छन्। यसले अन्तरिक्षमा वस्तुहरू पहिचान गर्न नयाँ तरिकाहरू सिकाउनेछन्। प्राय अवस्थामा रकेटका यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्कन्छन् र जल्छन् वा समुद्रमा खस्छन्, तर यसपटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रको कक्षतर्फ गयो। कार्यक्रममा अब हामी अर्को गीतहरूको लाग्दैछौँ। गीत रहेको छ आमाले बन्थे फ्रम द मुभी जेरी अन टप।

श्रोता मित्र विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनु होला। हाम्रो आइडी रहेको छ, फेसबुक आइडी रहेको छ किप्स एफएम 90.3 MHz, त्यस्तै इन्स्टाग्राम टिकटकमा पनि हामीले भेट्न सक्नुहुन्छ। यति भन्दै आजको लागि म निजल पनि बिदा भए, नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नु होला किप्स एफएम 90.3, योर कम्प्यानियन।

life-changing quotes. जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
4: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स किप्स एफएम 98.3 MHz आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईकी रेडियो किप्स एफएम मा

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. Radio of new generation.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: सौन्दर्य, स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल KIPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
10: KIPS FM 98.3 मेगाहर्ज, योर कम्पानियन।
11: English retro numbers, English retro numbers. At

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
16: Hollywood Times, every day, 11 to 12 p.m.

0: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
2: English retro numbers, English retro numbers at 98.3.
3: Excuse me, can I have your attention please for one more time?

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: बलिउड गोल्डन हिट्स।

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888 98-12-35-3888।
9: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPPS 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Pre-internet cu Mătălin Hus. Our life is always on the happening. Kuru kuru. Connect to my Whirlink and always stay connected wherever you are.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
5: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
6: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
7: सुजलप्पा अनि गिन नमस्कार किप्स 98.3 एफएम
8: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
9: बलिउड गोल्डन हिट्स

0: Listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।